0: जब हम हज पे जाएं तो वहां पे हम इतना अपने आप को चार्ज कर लें कि लौट के आए तो याद खुदा दिल से नहीं निकलनी चाहिए। अगर हज के दौरान वहां पे हम अल्लाह से गाफिल हो जाएं, मौका है उस मुकद्दस जमीन पे है, इलाज मुमकिन है। इम्तिहान लें अपना कि 24 घंटे में कितनी देर हमको अल्लाह याद रहता है और कितनी देर दूसरी चीजें याद रहती। अल्लाह का याद होना सबसे अहम है। ये जितने दिन वहां पे हमारी तमरीन प्रैक्टिस एक्सरसाइज कराई जाती है ये इसीलिए कराई जाती है, ये करो अल्लाह के लिए, ये करो अल्लाह के लिए, ये करो अल्लाह, इस हद तक अल्लाह को याद करो कि फिर जिंदगी में कभी अल्लाह को भूलने ना पाओ। आगे जब गुनाहों के कफारे की बात आएगी तो फिर हम बताएंगे कि किस तरीके से, क्यों, उसके पीछे क्या रीज़न है कि जो हज को कहा गया कि इंसान जब हज करके आता है तो उसके गुनाह बख्श दिए जाते हैं, बता किस हद तक क्या है, वो पूरी तफसील अलग है। लिहाजा हज हमारे दिलों में अल्लाह की याद को इस तरीके से पैदा करता है कि फिर वो मिटने नहीं पाती। बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना आतैनाका अल-कौसर फसल ले रब्बिका वन्हर इन्ना शानियका हुवल अबतर। رب اعوذ بك من همزات الشياطين واعوذ بك رب يحزرون بسم الله الرحمن الرحيم الحمد لله الذي لا يبلغ مدحته القائلون ولا يحصي نعمه العدون ولا يؤدي حقه المجتهدون اللهم صل وسلم على صاحب الدعوة النبوية
1: اللهم صل على محمد وآل محمد
0: وصلاة الحيدرية
1: اللهم صل على محمد وآل محمد
0: والعصمة الفاطمية
1: اللهم صل على محمد وآل محمد
0: والحلم الحسنية
1: اللهم صل على محمد وآل محمد
0: وشجاعة الحسينية
1: اللهم صل على محمد وآل محمد
0: والعبادة السجادية
1: اللهم صل على محمد وآل محمد
0: والآثار الباقرية
1: اللهم صل على محمد وآل محمد
0: والماثر الجعفرية
1: اللهم صل على محمد وآل محمد
0: والعلوم الكاظمية
1: اللهم صل على محمد وآل محمد
0: والرضاء الرضوية
1: اللهم صل على محمد وآل محمد
0: والجود التقوية
1: اللهم صل على محمد وآل محمد
0: والنقاوة النقوية
1: اللهم صل على محمد وآل محمد
0: والهيبة العسكرية
1: اللهم صل على محمد وآل محمد
0: والغيبة الإلهية
1: اللهم صل على محمد وآل محمد وجه
0: فلعنة الدائمة الباقية على أعدائهم أجمعين إلى قيام يوم الدين أما بعد اس دوسرے خطبے میں ایک بار پھر اپنے نفس اور آپ سب کو اللہ کے تقوی کی تاکید کرتے ہوئے سب سے پہلی گفتگو جو اس ہفتے وہ موجودہ جو حالات ہیں اور یہ مناسبتوں میں موجودہ مذہبی حالات کے اعتبار سے اہم ترین مناسبت ہے۔ موجودہ جنگ مختلف حالات اور مختلف مراحل سے گزر رہی ہے، ان چیزوں کو محسوس کرنا، انالائز کرنا، غور و فکر کرنا اور سمجھنا یہ ہم سب کی ذمہ داری ہے۔ بہت ساری چیزیں ایسی ہیں کہ جو ہم لوگوں کے لیے الحمدللہ واضح تھیں لیکن دنیا کے اکثر لوگوں کے لیے اب کھل کے سامنے آ رہی ہیں، لیکن کافی چیزیں ایسی بھی ہیں کہ جو ہم لوگوں کے لیے بھی عیاں نہیں تھیں اب کھل کے آہستہ آہستہ آ رہی ہیں۔ ان چیزوں کا سمجھنا یہ ہماری ذمہ داریوں میں سے ہے۔